0: कानूनमा रहेर जिउनु पर्छ। तपाईँ देशको नागरिक हुन्छ, देशको संविधानलाई पालन गर्नु पर्छ। जेमालाई केही गर्न पाउनुहुन्न नि होइन। हो, अनुशासन सबभन्दा महत्वपूर्ण कुरा हो। तपाईँ मलाई परमेश्वरको वचनले अनुशासन रहने कुरालाई महत्व दिँदछ र तपाईँहरूमा अनुशासन रहनु पर्छ। त्यसकारण पवित्र धर्मशास्त्र बाइबलको परमेश्वरको वचनको खण्डले तपाईँ मलाई सिकाउँदछ कि परमेश्वरलाई विश्वास नगर्ने मानिसहरूका विषयमा यसो हुँदछ, तिनीहरूको मन संसारिक कुरामा लागिरहन्छ तर हाम्रो नागरिकता स्वर्गमा छ परमेश्वरको वचनले भन्दछ। त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं। त्यसका हामी एक दिन यो संसारमा यो प्रतीक्षा गरेर बसिरहेका छौं कि नागरिकता जहाँ छ हामी त्यहाँ हुन्छौं, किनभने येशूद्वारा तपाईँ मैले स्वर्गीय नागरिकता धारण गर्न पाउनेछौं। त्यसकारण परमेश्वरको वचनले तपाईँ मलाई भन्छ, जसले उहाँलाई ग्रहण गरेर उहाँको नाममा यदि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। परमेश्वरको सन्तान भएका व्यक्ति हो, नागरिकताको अधिकार प्राप्त व्यक्ति हो। त्यो नागरिकता तपाईँ मेरो स्वर्गमा छ, स्थायी नागरिकता। हामी संसारमा नागरिकता लिन्छौँ, विभिन्न देशमा गएर नागरिक लिन्छ, ओहो नेपालमा भएन मान्छे विदेशमा जान्छ, ओहो म त विदेशी नागरिक हुँ। तर त्यो भन्दा अगाडि हामी नेपाली हौं भन्ने कुरो बिर्सिएको हुन्छ। तर नेपाली हौं भन्ने कुरा भाषाले मात्र प्रमाणित गर्दैन, तपाईँ र मेरो हातमा त्यो सानो कागजको कस्तो हुनुपर्छ नि होइन, टुक्रो हुनुपर्छ, कति महत्व छ हेर्नुहोस् त। ओ हो, त्यो कागजको टुक्रो भएन भने यो देशको नागरिक हामी हुन सक्दैन। सानो कागजको त्यति ठूलो महत्व छ भनेपछि तपाईँले मैले विचार अनन्तसम्म रहने यो जीवनमा परमेश्वरको राज्यको निम्ति परमेश्वरको नागरिकता धारण गर्नु, स्वर्गीय नागरिकता धारण गर्नु तपाईँ मेरो के कर्तव्य होइन र? यसमा इमान्दारिता भन्ने कुरो महत्वपूर्ण हुन्छ। जब तपाईँमा इमान्दारी हुन्छ परमेश्वरले तपाईँ मेरो इमान्दारीतालाई अवश्य नै आशीर्वाद दिनुहुनेछ। त्यसकारण हामी हरेक मानिस मुक्तिदाता जुन नागरिक स्वर्गमा छ, स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात प्रभु येशूको ख्रीष्टको प्रतीक्षा हामी गर्छौं, किनभने येशू ख्रीष्टले नै तपाईँहरूलाई त्यो नागरिकता दिनुहुन्छ। येशूका साँचो विश्वासहरूले एउटा कुरा राम्ररी बुझेका हुन्छन् कि त्यो ए हो कि यो पृथ्वीमा हाम्रो जीवन जति लामो हुन्छ त्योभन्दा धेरै लामो जीवन अनन्ततासम्म हुने जीवन हाम्रो पृथ्वी हाम्रो यो घर होइन, किनभने हामी केही समयको निम्ति प्रवासी मात्र हो। विदेश जसरी जान्छ तपाईँ त्यही प्रकारले हामी यो संसारमा एउटा प्रवासी जीवन बिताउन यस संसारमा आएका छौँ। परमेश्वरले तपाईँहरूलाई त्यो भिजा लाएर पठाउनु भएको छ, त्यो भिजा सिद्धिन्छ, त्यसपछि हामी अनन्त घरमा जानुपर्छ। येशूको पछि लाग्नेहरूले पवित्र धर्मशास्त्र बाइबलको यो वचनलाई ध्यान राखेर जिउनुपर्छ। हामी देख्ने कुरालाई होइन तर नदेख्ने कुरालाई हेर्छौं, किनभने देख्ने कुरा छैनै कुन छ, नाशमा जान्छ, के समयको निम्ति मात्र हुन्छ, जुन अदृश्य नदेख्ने कुरा चाहिँ अनन्तसम्म रहन्छ। परमेश्वरको वचनले तपाईँ मलाई यही कुरो बताउँदछ, किनभने नदेखिने कुरा अनन्तसम्म रहने कुरा हो, किनभने तपाईँ मैले नाम सुनेको छ, ठान छ स्वर्ग एउटा नाम हो। तपाईँ मैले अहिले भौतिक रूपमा त्यो देख्न सकिरहेको हुँदैन, जब नाम हुन्छ नि ठान पनि हुन्छ, तपाईँ मैले यो कुरा बिर्सनु हुँदैन मित्र। परमेश्वरको पछि लाग्दा पनि प्रत्येक व्यक्तिले यस पृथ्वीमा दुःख कष्ट सहनुपर्छ, त्याग गर्नुपर्छ, एकदम होसियार हुनुपर्छ। विश्वास गर्ने मानिसहरूलाई परमेश्वरले धेरैवटा प्रतिज्ञाहरू दिनुभएको छ, तर ती सबै प्रतिज्ञाहरू विश्वासीको जीवनमा पूरा नहुन सक्छ। सबैको प्रतिज्ञाहरू हुन्छ भन्ने कुरो होइन, त्यो बेला हामी निराश हुनुहुँदैन। विश्वासहरूले गरेका प्रार्थनाको उत्तर पनि नआएको जस्तो देखिन्छ, किनभने नआउन सक्छ, सबै प्रार्थनाको उत्तर आइहाल्छ भन्ने छैन, तर हामीले सोचेको सम्झेको कुरा नभए पनि तपाईँ मैले विचार गरेका कुराहरू नभए तापनि ख्रिस्टका विश्वासहरू विश्वासद्वारा जिउन सिक्नुपर्छ, जिउनुपर्छ, बलियो हुनुपर्छ। त्यो चाहिँ तपाईँ मेरो महत्वपूर्ण काम हो। त्यसकारण तपाईँ त्यसकारण येशूको अनुकरण गर्ने र येशूले आफ्नो प्रेरित दिनुभएको शिक्षालाई पक्ष्याउने नमूनालाई पक्ष्याउने किनभने येशु सँगसँगै ती बाह्रजना प्रेरितहरू सँगसँगै हुनुहुन्थ्यो। जुन कुरा तपाईँ मलाई यस संसारमा उहाँले पवित्र धर्मशास्त्रको माध्यमद्वारा मात्रै ती कुरा सिकाउनु भएको छैन कि ती कुराहरू जान्नको निम्ति तपाईँ मलाई मौखिकद्वारा पनि उहाँले बताउनु भएको छ। दोस्रो थेसलोनीको पुस्तक 2:15 पढ्नुभयो भने तपाईँले मलाई तपाईँ र मैले यो राम्रोसँग बुझ्न सक्छ किनभने मौखिक कुरा पनि महत्वपूर्ण छ। परमेश्वरले यस संसारमा मानिसहरूलाई परमेश्वरको वचन जान्नको निम्ति सिक्नको निम्ति थाहा पाउनको निम्ति दुईवटा माध्यमहरू दुई प्रकारले प्रयोग गर्नुभएको छ परमेश्वर वचनमा। एउटा मौखिक रूपमा मुखले बताउने कुरा र अर्को लिखित कुरा। मुखले बताएको कुरा परम्परा हुनु भने लिखित कुरा तपाईँ र मेरो साथमा भएको पवित्र धर्मशास्त्रको वचनको खण्डहरू हुन् जुन नयाँ करारमा 27 पुस्तकहरू तपाईँहरूलाई दिएका छन्। त्यसकारण तपाईँ मैले मौखिक र लिखित यी दुवै कुरालाई तपाईँ मैले ध्यान दिन सक्यो भने परमेश्वरमा तपाईँ म राम्रो प्रकारले बलियो प्रकारले खडा हुन सक्छौ उभिन सक्छौ र परमेश्वरको वचनको शक्तिमा रहन सक्छौ। मित्र, यो संसारमा जे हुन्छ त्यस कुराले हामीलाई विश्वासद्वारा जिउन सहायता गर्दैन। त्यसै कारण सत्य र जीवित परमेश्वर प्रभुमा विश्वास गर्ने मानिसहरूलाई यो संसारको चालमा नचल्नु भन्ने आज्ञा पवित्र धर्मशास्त्र बाइबलको वचनले तपाईँ मलाई दिदछ। यो संसार भ्रष्ट र पापले पूर्ण छ र भरिएको छ। संसारले परमेश्वरलाई महत्व दिँदैन। कतिजना त यस्ता पनि छन् जसले परमेश्वरको अस्तित्वलाई स्वीकार गर्दैन। तर हामीले जीवनमा यस्तो गल्ती गर्नुहुँदैन। हामीले सत्य परमेश्वरलाई चिन्नुपर्छ र उहाँलाई पक्ष्याउनुपर्छ। सबल जीवन भनेको जीवनमा मान पद इज्जत सम्मान धन सम्पत्ति प्राप्त गर्नु मात्र होइन, त्यो सफल जीवन होइन। यदि तपाईँ मेरो जीवन सबै कुरो छ र शान्ति छैन भने के तपाईँ मेरो जीवन सफल हुन्छ? झन् एकदम गाह्रो हुन्छ। यस्ता कुराहरू त सांसारिक जीवनसम्म मात्र हुन्, एक दिन तपाईँ मैले सबै कुरो छोडेर जानुपर्छ। त्यसपछि यो सीमित रहन्छ र सिद्धिन्छ, यो कुहिएर जान्छ, नासिएर जाने जीवन छ। तर तपाईँ मेरो जीवन अनन्तको निम्ति हो। साँचो सफलता परमेश्वर चिन्नुमा छ, किनभने साँचो जीवन भनेको नै परमेश्वरलाई जान्नु र हृदयमा स्वीकार गर्नु हो। जसले तपाईँ मलाई उहाँको नजिकमा रहनलाई सहायता गर्छ। त्यसकारण परमेश्वरको वचनले भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले आनन्द जीवन पाओस्। परमेश्वरले तपाईँ मलाई आनन्द जीवन दिनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ, जो हाम्रा मालिक हुनुहुन्छ र हामीलाई जीवन उहाँले नै दिनुहुन्छ। तपाईँ मेरो जीवन परमेश्वरको वरदान हो, यो तपाईँ मैले बिर्सनु हुँदैन। परमेश्वरको वरदान तपाईँ र मेरो निम्ति महत्वपूर्ण छ। मेरो आवाज सुनिरहनु भएको प्रिय मित्र श्रोतगण, तपाईँले आफ्नो जीवनलाई कुन कुरातिर लाउनु भएको छ? संसारका कुराहरूमा भुलेर परमेश्वरलाई महत्व नदी जिइरहनु भएको छ कि? तपाईँ मैले आफैले विचार गर्नुहोस्, कतै तपाईँले आफ्नो जीवनलाई गलत बाटोतिर त लगाउँदै हुनुहुन्न? त्यसो गर्नु एउटा ठूलो गल्ती हुनेछ। तपाईँ मैले कतै नराम्रो बाटो त अप्नाउँदै हुनुहुन्न? तपाईँ मैले यो कुरा विचार गर्नुहुन्छ, कतै तपाईँ मैले नराम्रो कुरातिर त तपाईँ फस्नु भएको त छैन? यो कुरालाई विचार गर्नुहोस्। आज नै एउटा निर्णय गर्नुहोस्, मानिसको जीवनमा प्रवेश र उहाँका कुराहरू बाहेक अरू सबै महत्वहीन छन्। आज यसको बारेमा जान्न र सुन्न पाउनु भएको छ र पूर्वमा येशुमा तपाईँको जीवन समर्पण गर्नुहोस्। यो जीवन तपाईँको निर्णय गर्ने अधिकार तपाईँको, तपाईँ सँगसँगै निर्णय गर्ने अधिकार पनि तपाईँ सँगसँगै रहेको कारणले गर्दा सही बाटोमा सही ठाउँमा सही प्रकारले अघि बढ्नुहोस्। परमेश्वरले तपाईँलाई आशीर्वाद दिनुहुनेछ किनभने यो जीवनले तपाईँमा मलाई महत्वपूर्ण कार्यको निम्ति सहायता गर्दछ। किनभने तपाईँ मेरो यो जीवन भनेको परमेश्वरको राज्यमा जानको निम्ति तयार गर्नलाई तपाईँ मलाई परमेश्वरले यस धरतीमा पठाउनु भएको छ र तपाईँ मेरो भौतिक जीवनले परमेश्वरको महिमा गर्नुपर्छ। जसले तपाईँ मेरो जीवनद्वारा परमेश्वरलाई अवश्य नै आशिषमय प्रकारको जीवन तपाईँ बन्नको निम्ति परमेश्वरको आज्ञा पालन गर्नुपर्छ। जो आज्ञाकारी हुन्छ, इमान्दारी हुन्छ, परमेश्वरले उचाल्नुहुनेछ। राजा दाउदले परमेश्वरले उचाल्नुभयो, गरीब एकदम सामान्य परिवारको त्यो परमेश्वरले इज्जत र सम्मान प्रकट गर्नुभयो, उजाल्नुभयो। किनभने आज्ञाकारी मानिस परमेश्वरमा अवश्य नै अघि बढ्न सक्छ, इमान्दारी मानिस परमेश्वरले अघि बढ्न सक्छ। झटारो भनेको जुन रूखमा फल्छ त्यसले नै झटारो खाने होइन र हो। क्रुसमा प्रेम गर्ने मानिसको जीवनमा फल छ, आनन्दको फल छ, प्रेमको फल छ, दयाको फल छ, आज्ञाकारीको फल छ, इमानदारीको फल छ, सबै कुरो फलहरू छ। त्यसकारण सबैले झटारू हानिरहेको छ, यो झटारूको ख्याल नगर्नुहोस्, अनन्तको जीवनको ख्याल गर्नुहोस्। परमेश्वरले तपाईँहरूलाई आशीर्वाद दिनुहुन्छ। मित्र, तपाईँ सँगसँगै यस्ता महत्वपूर्ण कुराहरू बताउँदा बनाउँदै भन्दा भन्दै पनि के अहिले समय निष्ठुरी छ, तपाईँबाट टाढा जानुपर्ने हुन्छ, छुट्टिनुपर्ने हुन्छ। जानुभन्दा अगाडि तपाईँलाई फेरि पनि भन्न चाहन्छु, बिलिबडी स्टन चर्च धादिङ सिदन बजार माथि पारिवटी छ, यसो हेर्नुहोस्, तपाईँ आउन सक्नुहुन्छ, तपाईँलाई मेरो भेटघाट हुनेछ। तपाईँको नजिकै चर्चहरूमा जानुहोस्, तपाईँ बिलिबर चर्चको अब एक स्रोतको हिसाबले तपाईँ त्यस्तोमा अघि बढ्न सक्नुहुन्छ। मित्र, मेरो आवाजलाई तपाईँको घर दैलो सम्पूर्ण निम्ति सहायता गर्नुहुने प्राविधिक मित्रलाई हृदयदेखि धन्यवाद दिँदै, विकल शिवाङजीलाई हृदयदेखि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत पनि तपाईँमा आज बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँको दिनभरि जीवनमा प्रशस्त मात्रामा आशीर्वाद दिनुभएको होस्। नमस्ते।
1: रेडियो धादिङ समय संकेत
2: अहिले बिहानको 6 बज्यो।
3: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
4: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
5: खबरमा प्रमुख खबरका शीर्षकहरू। धादिङको गरौदीमा सड़क भाँसिदास, 100 यात्रुहरू अलपत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी। बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौडा काठमाडौँ सड़क खण्डमा आलो पालो प्रणाली लागू।
6: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने। मनोनित मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन। नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने।
5: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत। 3 तहकै समन्वयमा आपूर्ति सहज बनाइने। मौसम फेरिँदै जाँदा बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
6: यस वर्षको नोबेल शान्ति पुरस्कार नबी पिल्लेलाई प्रदान। मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव। चीन र युरोपेली संघ बीच सवारी साधन र दुर्लभ खनिजको व्यापार बारे सहमति।
5: र जापानमा सम्पन्न 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने। पारा एसियाड खेल्ने नेपाली टोलीको विदाई। 8 खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा। सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: साझा खबरको शुरूमा धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको प्रसंग।
6: पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवागमन अवरूद्ध भएको छ। हिजो सड़क भाँसिएपछि बेलुकादेखि सम्पूर्ण यातायातका साधनहरू रोकिएको प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेले बताउनु भएको छ। सड़क भाँसिएसँगै त्यस क्षेत्रमा 100 यात्रुहरू अल्पत्र परेका छन्। सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधनहरू रोकिएको हो। त्यस्तै आज बिहानदेखि नै काठमाडौँ लगायत उपत्यका सहित देशभरमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी तराई क्षेत्रमा लुम्बिनी कर्णाली सुदूरपश्चिम पहाड़ी र हिमाली भूभागका केही स्थानहरूमा पानी परिरहेको मौसम विभागले जनाएको हो। यस्ता पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै हेटौडा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू गरिएको छ। काठमाडौँ सड़क खण्डमा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमनलाई व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको हो। प्रशासकीय अधिकारी सन्तोष सुविदीले मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सवारी साधनहरू बढ़ने भन्दै चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ। हेटौडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई भोलि बिहान साधनलाई आजदेखि 5 बजेदेखि 3 बजेसम्म र बिहान 2 बजेदेखि 5 बजेसम्म र दिउँसो 3 बजेदेखि 6 बजेसम्म सञ्चालन गर्ने गरी आलोपालो प्रणाली शुरू गरिएको छ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सवारी सञ्चालन हुनेछन्। त्यस्तै काठमाडौँ हेटौडातर्फ आउने सवारी साधनलाई भने साँझ छ बजेदेखि राति एघार बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज चौबिस गते बिहान नौ बजेदेखि दिउँसो बाह्र बजेसम्म र राति दस बजेदेखि असोज पच्चीस गते बिहान एक बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको प्रशासनले जनाएको छ। त्यस्तै दिउँसो दुईदेखि साँझ सात बजेसम्म पनि काठमाडौँबाट हेटौडातर्फ सवारी साधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुविधाले बताउनु भएको छ। त्रिभुवन राजपथमा एघार मिटर लम्बाईसम्मका यात्रु वाहक सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएको छ। त्यस्तै दस चक्का भन्दा बढ़ी भएका तथा पन्ध्र टन भन्दा बढ़ी भार बोकेका मालवाहक सवारी साधनलाई पनि उक्त सड़क खण्ड प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मुकलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ़ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिने समेत बताउनु भएको छ। यस्तै कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा सानो सवारी साधनका लागि आलोपालो समय लागू गरिएको छैन। जिल्ला प्रशासन कार्यालयले लागू यात्रु तथा सवारी चालकलाई निर्धारित समय तालिका पालना गर्न समेत आग्रह गरिएको छ। त्यस्तै ट्राफिक प्रहरी र प्रहरीलाई जानकारी गराएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। ट्राफिक प्रहरीले 103 र नेपाल प्रहरीले 100 नम्बरमा फोन गरेर र बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको हो।
5: सरकारले दुई जलविद्युत आयोजनाका लागि 21 अर्ब भन्दा बढ़ी लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको लगानी बोर्डको 68 बैठकले दुईवटा जलाशयुक्त जलविद्युत परियोजनामा 21 अर्ब 17 करोड़ रूपियाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले 10 अर्ब 75 करोड़ लाख 97 हजार रूपियाँ लागतको नारखोला अर्ध जलाशयुक्त जलविद्युत परियोजना र 10 अर्ब 42 करोड़ 33 लाख रूपियाँ लागतको सानोभेरी अर्ध जलाशयुक्त परियोजनालाई स्वीकृत गरेको हो। यसैबीच सरकारले चाडपर्वको बेलामा नागरिकलाई अत्यावश्यक सामग्री अभाव हुन नदिने गरी गृह कार्य थालेको छ। त्यसका लागि सरकारले संघ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै नियमित तथा आकस्मिक बजार अनुगमनलाई तीव्रता दिने भएको छ। चाडपर्व र विपद पश्चातको अवस्थामा आपूर्ति श्रृंखलामा पर्न सक्ने सम्भावित दबावलाई दृष्टिगत गरी अत्यावश्यक खाद्य वस्तु, खाना पकाउने ग्यास, इन्धन, औषधि तथा दैनिक उपभोग्य वस्तुको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप तीव्रता दिने सरकारले तयारी गरेको छ।
6: अब राजनैतिक प्रसंग। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। काठमाडौँमा भएको कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आगामी 4 वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बन्नुभएको हो। बिहानै मात्रै मत परिणाम सार्वजनिक गरिएको हो। निर्वाचन समितिको नतिजा अनुसार कुल 7317 मतदाता रहेकोमा 7039 मत खसेको थियो भने 54 मत बदर भएको थियो। खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले 6584 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने 375 मत प्राप्त गर्नुभएको थियो। थापाले खड्गी भन्दा 6209 मत प्राप्त गर्दै भारी मतान्तरले विजयी हुनुभएको छ। यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्य समितिको असहमतिका बीचमा विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्य समिति चयन भएको थियो। त्यही कार्य समितिले 15 महाधिवेशन गरेको हो। आज अन्य पदाधिकारीहरूको मतगणना पनि शुरू हुने निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा हिजो बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तह प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोध विरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारीका लागि पनि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि तयार गरिएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो।
8: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौँ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौँ र मंसिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियानको चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
5: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। मनोनयनमा योग्यता अनुभव र योगदानको मापदण्ड पालना नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहस भएको छ। नेताहरूले मनोनयनको श्रृंखलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेण्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भएको हो। परामर्श र गृह कार्य बिना नै अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृंखला अगाडि बढ़ेको भन्दै नेताहरूले सन्तुष्टि जनाएका हुन्। बैठकमा स्थायी समिति र पोलिट ब्यूरो गठन बारेमा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्य विभाजन लगायतका विषयका एजेण्डा छन्। तर एजेण्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिका नेताहरूको मापदण्ड बनाएर प्रस्ताव अगाडि बढ़ाउनु पर्ने धारणा आएको हो। उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुवन्त, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई सहितका नेताहरूले लगातार यही धारणा राखेपछि बैठक एजेण्डा केन्द्रित छलफलमा प्रवेश गर्न सकेन। आज दिउँसो 1 बजे पुनः बैठक बस्ने भएको छ।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिदा बालबालिका र वृद्धवृद्धामा देखिने स्वास्थ्य जोखिम
9: हामीले सिधै इमर्जेन्सीबाट आईसीयूमा लानुपर्ने हुन्छ। किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
5: एआईजी दाहाललाई सेवाबाट हटाइयो, युवालाई नवप्रवर्तनमा जोड्ने वातावरण बनाउने लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सर सल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
15: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
16: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
14: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
16: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
6: आजको कान्तिपुरको पहिलो पृष्ठमा न्यायाधीशदेखि थुनुवासम्म नेक्सस मिलाउँथे इमन सापकोटा शीर्षकको खबर गौरव पोखरेलले लेख्नु भएको छ। पूर्व न्यायाधीश चुलेन्द्र शमशेर जबराको मोबाइल जाँचबाट खुलेको इनम सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनैतिक व्यक्ति र थुनामा रहेका व्यापारीसम्म संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंकामा अनुसन्धान चल्दै शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै चाडपर्वसँगै बढ़्यो महँगी फितलो सरकारी नियमन शीर्षकमा सुदिल पोखरेलले लेख्नु भएको खबर भित्रपृष्ठमा प्रकाशित छ। चाडपर्व नजिकैसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढ़ेको छ। सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाव बढ़ेको व्यवसायी तथा उपभोक्ताले बताउँदै आएका छन्। यस्तै भित्रपृष्ठमा ठेक्कापट्टाको ई भिटिङ रोकिएपछि हार्ड कपी बुझाउने व्यवस्था मौलायो मिलेमत्तो शीर्षकको खबर पनि प्रकाशित छ। यो खबरलाई घनश्याम गौतम, सन्तोष महतारा, महेश केसी र विमल खतिवड़ाले लेख्नु भएको छ। त्यसै गरी नयाँ पत्रिकाको भित्रपृष्ठमा दशैं अघि उखु किसानले 1.5 अर्ब तरकारी सरकारी अनुदान पाउने शीर्षकको खबर पनि प्रकाशित छ। गत आर्थिक वर्षमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रति क्विन्टल 620 रूपियाँका दरले पैसा बुझाइसके। सरकारी अनुदान बापतको प्रति क्विन्टल 70 रूपियाँ किसानको निकासाको तयारीमा छ। त्यस्तै नगदे बालीमा सूचीकृत भए पनि उखु किसानले लागत अनुसार मूल्य नपाएको गुनासो गर्दै आएपछि उत्पादन घट्ने अनुमान गरिएको छ, जसकारण उत्पादनमा ह्रास आइरहेको कृषि मन्त्रालयको तथ्याङ्कमा छ। मन्त्रालयले प्रकाशित गरेको 3 वर्ष यताको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2079-80 3,30,000 टन उखु उत्पादन भएको थियो। त्यसपछि 2 वर्ष भने उत्पादनमा गिरावट आएको छ। आर्थिक वर्ष 2080-81 27,60,000 टन र आर्थिक वर्ष 2081-82 26,94,000 टन उखु उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 पनि देशभर करिब 27,00,000 टन उखु उत्पादन भएको मन्त्रालयले जनाएको छ। त्यस्तै दशैंको मुखमा फेरि राजमार्ग अवरूद्ध शीर्षकको खबर छ। त्यस्तै मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको अर्को खबर छ भने भोलिबाट उपत्यकामा 6 स्थानमा ग्यास सिलिण्डर साटिने शीर्षकको अर्को खबर छ। भोलि आइतबारबाट काठमाडौँ उपत्यका विभिन्न 6 स्थानमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्। त्यस्तै विपद बीच विदेशी पर्यटक आगमनमा सुधार शीर्षकको खबर पनि नयाँ पत्रिकाको भित्र पृष्ठमा प्रकाशित छ।
5: यसैबीच अन्नपूर्ण दैनिकको पहिलो पृष्ठमा एआईजी दाहाल

0: कमजोरी के हो सरकारले स्पष्ट पार्नु पर्यो शीर्षकमा खबर लेखिएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीधर दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उहाँलाई सेवाबाट हटाएको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले एआईजी दाहाललाई आचरण सम्बन्धी नियमहरू पटक पटक उल्लंघन गरेको अनुशासनहीन काम गरेको र नेपाल सरकार एवं आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा बर्खास्त गरिएको स्पष्ट पारिएको छ। यसैबीच गोर्खा पत्र दैनिकमा पहिलो पृष्ठमा युवालाई नवप्रवर्तनमा जोड्ने वातावरण बन्ने छ सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनु भएको छ भने विश्व बैंकसँग सम्झौता गर्न स्वीकृत एसियाली खेलकुदका विजेतालाई पुरस्कार गरिने लगायतका खबरहरू पनि लेखिएका छन्। सरकारले विश्व बैंकसँग नेपाल अर्थक्विक को लागि एउटा कोष अर्थात फण्डको म्यानेजमेन्ट गर्ने विषयमा पनि हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा रमेश धमला लेख्नुहुन्छ सुन तस्करीमा चिनिया नयाँ समूह 21 किलो 750 ग्राम सुनसहित 3 जना बडानेली कण्ठबाट पक्राउ गरिएको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी दरखास्त दशैंको मुखमा उपभोक्तालाई 50% मूल्य वृद्धि हुन सक्ने मधुजंग पाण्डेले नागरिक दैनिककै पहिलो पृष्ठमा खबर लेख्नु भएको छ भने दोलखाका चौतारीहरू मासिए शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर लेखिएको छ। कुनै दिन उकाली ओह्राली गर्दा आराम गर्ने र शीतल हावा लिने चौतारी मासिँदै गएकोले दोलखाका नागरिकहरू चिन्तित भएका छन्। विकास विस्तारसँगै चौतारी तथा आफ्ना पूर्वाधार र सांस्कृतिक सम्पदाहरू विनाश भइरहेका छन्। सड़क पहिरो ल्याउने खालका भएका छन्। यसले गर्दाखेरि विकास निर्माणमा ध्यान दिनुपर्ने उनीहरूले बताएका छन्। त्यस्तै गरी बेत्रावतीमा बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको प्रसंग गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ भने 15 महिनापछि आयोजना निर्माण सुचारू यो खबर पनि दोलखाको रोलवाङ खोला जलविद्युत आयोजनाको रहेको छ र नगरकोट क्षेत्रमा जग्गाको रेखाङ्कनको प्रसंग पनि गोर्खापत्र दैनिकले उठाएको छ। पर्यटकीय क्षेत्र नगरकोट तथा आसपासका क्षेत्रमा अनियन्त्रित भौतिक संरचना निर्माण भइरहेका छन्। त्यसलाई नियन्त्रण गर्नको लागि मापदण्ड अनुसार रेखाङ्कन गरिँदैछ।
1: साझा खबरमा अब विदेशका खबर। सन् 2026 नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानून र शान्ति प्रवर्धनमा योगदान पुर्याएको भन्दै नबी पिल्लेलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय कानूनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै पिल्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो। दक्षिण अफ्रिकी मुलुकी पिल्लेले मानव अधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको रूपमा काम गर्दै आउनु भएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले क्षेत्रीय शिखर सम्मेलन अघि इरानी राष्ट्रपतिसँगको भेटमा यस्तो प्रस्ताव गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी 28 आक्रमण शुरू गरे यता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको समेत बताउनु भएको थियो र चीन र युरोपेली संघबीच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे समझदारी बनेको छ। दुवै बीच वाणिज्य प्रमुखले वार्ता टुंग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपेली संघका प्रतिनिधि र चीनका प्रतिनिधिहरू बीच हाइब्रिड कारको कम्पनी मूल्य प्रतिबद्धता सम्बन्धी प्रक्रिया पालना गर्ने सहमति भएको समेत विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। सरकारले जापानमा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकुदका महिला कबड्डी र कराते खेलका खेलाड़ीले काँस्य जितेका थिए त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। त्यसै गरी जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने टोलीलाई हिजो विदाई गरिएको छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता र राखेपका सदस्य मोनिलाले विदाई गर्नुभएको हो र नेपालमा रग्बीको विकास र खेल प्रवर्धन गर्ने उद्देश्यसहित एभरेस्ट रग्बी लेगेसी अभियान घोषणा गरिएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट अन्तर्गत प्ले रग्बी नेपालले यो खेलको आयोजना गर्ने भएको हो।
1: मौसम फेरिँदै गर्दा विभिन्न रोगको जोखिम बढ़न सक्ने भएकाले सचेत रहन चिकित्सकको आग्रह। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: ताजा खबर सुन्दै गर्नु होला।
1: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल।

0: फेरबदलमा सम्भावित रोगको जोखिमको कुरा, मौसम फेरिँदै गर्दा विभिन्न संक्रामक रोगको जोखिम बढ़न थालेको छ। पानी परेसँगै चिसो बढ़दै जाँदा बालबालिका र वृद्धवृद्धा थप प्रभावित हुने चिकित्सकको भनाइ छ। मौसम फेरिने क्रममा बढ़ने स्वास्थ्य जोखिमबाट कसरी बस्ने, हामीले कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं।
1: खासै साधारण रुगाको के हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसकेका हुन्छ उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो, अब बाँच्दैन, निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ। हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्। सो हामीले दुईटै पाटोलाई हेर्नुपर्छ। हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर, सुगर, टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको औषधिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त, कि हामीले औषधि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने। अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया
2: भाइरस,
1: सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्यो, बच्चाहरूलाई चाँडै रुगाखोकी
3: लागिरहेको छ।
1: सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगाखोकी लाग्छ, तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुगाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छ भने साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या, हेर्नु सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो। जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ 3 दिनदेखि 5 दिनसम्म त ज्वरो रहन सक्छ।
4: डाक्टर रोशन झासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: धादिङको गलौदीमा सड़क भाँसिँदा सयौं यात्रुहरू अलपत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी, बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौडा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू।
4: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने, मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन, नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने।
0: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत, 3 तहकै समन्वयमा आपूर्ति सहज बनाइने, मौसम फेरिँदै गर्दा बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
4: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान, मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव, चीन र युरोपेली संघबीच सवारी साधन र खनिजको व्यापार बारेमा सहमति,
0: र जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने, पारा एसियाली खेल्ने नेपाली टोलीको विदाई, 8 खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा, सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियानको घोषणा।

0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं र यहाँ रवि मिश्रले कोर्नु भएको छ। यहाँ नेकपा एमालेको जस्तो देखिने झण्डा देखिन्छ र सँगै सेता लुगा लगाएका नेकपा एमालेका अध्यक्ष केपी ओली जस्ता एकजना व्यक्तिले अर्को सारी लगाएका विद्या भण्डारी जस्तो देखिने व्यक्तिलाई शपथ खुवाइरहनु भएको छ र यहाँ यस्तो लेखिएको छ, लाज नमानी तक नमानी लत्तो छोडेर भनेर शपथको बेहोरा पढ्नु भएको छ भने यतापट्टि हात रोक्दै त्यो पर्दैन भनेर विद्या भण्डारी जस्तो देखिने व्यक्तिले भन्नुभएको छ।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भन्नु। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: रेडियो धादिङ 106 मेगाहर्ज
1: एस सुबला पोलिक्लिनिक प्राली धादिङ मेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर दिव्यपुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नसा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
1: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
2: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
1: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
2: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
1: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
2: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजुपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33-23।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
0: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियो 93.95 MHz का साथ ही इंटरनेट अनलाइन को www.redhading.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजरी गाउँपालिका 5 गलौदीमा सड़क भाँचियो, आवागमन पूर्ण रूपमा अवरुद्ध। त्रिपुरा सुन्दरी गाउँपालिकाको महिलाहरूलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने। र भारी मतसहित नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाइयो। अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजरी गाउँपालिका वडा नम्बर 5 गलौदीमा सड़क भाँचिँदा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध बनेको छ। त्रिशुली नदीले कटान गरेपछि सो स्थानको सड़क भाँचिएको इलाका प्रहरीकारले गजरी जनाएको छ। सड़क कुना समय चर्खिएकाले थप पहिरो जाने र सड़क भाँसिने जोखिम बढ़ेकोले हिजोदेखि सवारी आवागमन बन्द गरिएको छ। हिजो दिउँसो गल्छी गाउँपालिका वडा नम्बर 7 मछिडी खोलामा ग्यास बुलेट सड़कमै पल्टिएर ग्यास लिक हुँदा सवारी आवागमन बन्द भएको सवारी आवागमन रातिदेखि सुचारू भएको एकतर्फी रूपमा सुचारू भएको प्रहरीले जनाएको छ। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर 2 का 27 जना महिलाहरूलाई अचार बनाउने तालिम दिएको छ। हामी सबैको कृषि तथा बहुद्देशीय सहकारी संस्था लिमिटेड र त्रिपुरा सुन्दरी गाउँपालिका 2 को समन्वयमा सञ्चालित तालिममा सहभागीलाई विभिन्न प्रकारका अचार बनाउने व्यवहारिक सिप प्रदान गरिएको थियो। सिप सिकाएर स्वरोजगार तथा आय आर्जनमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा शाकाहारी तथा मांसाहारी दुवै प्रकारका अचार बनाउने विधिबारे प्रशिक्षण दिएको थियो। तालिममा सिकेको सिपलाई व्यावसायिक रूपमा प्रयोग गर्न प्रोत्साहन गर्ने र उत्पादित अचारको बजार सुनिश्चित गर्न सहकारीले उचित मूल्यमा अचार खरिद गरी बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सहकारीको सहयोगले सहभागीलाई उत्पादनमा निरन्तरता दिन र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहज हुने हामी सबैको कृषि तथा बहुद्देशीय सहकारीका प्रबन्धक एकराज श्रेष्ठले बताउनुभयो। तालिमले स्थानीय स्तरमा सिप विकास, स्वरोजगार तथा आय आर्जनका अवसर सृजना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्रिपुरा सुन्दरी गाउँपालिका 2 का वडा अध्यक्ष कृष्ण खत्री, गाउँपालिकाको कृषि तथा सहकारी विभागका कृष्ण भट्टराई र रोजगार विभागका प्रमुख गणेश बसौलाले सिकेको सिपलाई व्यावहारिक रूपमा प्रयोग गरी व्यावसायिक उत्पादनमा जोड़िन आग्रह गर्नुभयो। शेयर बजार हिजो दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 17.15 अंकले बढ़ेर 2591.80 बिन्दुमा पुगेको छ। हिजो सबै समूहको सूचक बढ़ेकोमा ब्यांक समूह 1.28% उकालो लागेको छ। हिजो 180 कम्पनीको शेयर बढ़ेकोमा 89 घटेको छ। 10 कम्पनीको शेयर भने घटबड भएको छैन। हिजो कुथेली बुखारी हाइड्रो पावरको शेयर 4.91% बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन रिज लाइन इनर्जीको शेयर 7.85% घटेको छ। हिजो नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। 83.93 करोड़को कारोबार भएकोमा हिजो 353 कम्पनीको 1.29 करोड़ किता शेयर 4.83 करोड़ रूपियाँमा किनबेच भएको छ। सरकारले असोज 22 र 23 गते बालबालिका

0: Mania Extreme Energy Drink.
1: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
2: किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
1: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: रेडियो धादिङ 106 मेगाहर्ज।
5: विश्रामपछि अब बाँकी खबर। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि बिहान सकिएको मतगणनामा थापाले 6584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्कीले 375 मत प्राप्त गर्नुभएको छ। 54 मत बदर भएको निर्वाचन समितिले जनाएको छ। पार्टी सभापति सहित केन्द्रीय कार्य समिति चयनका लागि हिजो भएको चुनावमा 96.2% मत खसेको छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य निर्विरोध हुनुभएको छ।

सरकारले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाएको छ। आचरण सम्बन्धी विषय पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कार्यवाही भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार दाहाललाई यही असोज 23 गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो। दाहाल 4 वर्ष पदावधिको कारण यही असोज 27 गते अवकाशमा जाँदै हुनुहुन्थ्यो। यसअघि इनाम सापकोटा नामक व्यक्तिसँग सुरक्षासँग सम्बन्धित संवेदनशील कुराकानी भएको प्रमाण फेला परेपछि दाहाललाई निलम्बन गरिएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाले वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिस टाँडामा हिजो बसेको केन्द्रीय संयोजन समितिको बैठकले वडा र पालिका स्तरको अधिवेशन पालिका चुनाव अघि नै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो। उहाँको अनुसार आउँदो पुस 11 गते देशभरका सबै वडामा एकै दिन वडा स्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। त्यस्तै गरी माघ 15 पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले बताउनुभयो। जिल्ला प्रदेश र केन्द्रीय महाधिवेशन भनी पालिकाको चुनावपछि मात्रै गर्ने निर्णय भएको उहाँले बताउनुभयो। तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढ़ाउने निर्णय पनि भएको प्रवक्ता ज्वालाले बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीका अनुसार विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरिएको हो। सरकारले राष्ट्रपति समक्ष यसै 3 अध्यादेश जारी गर्नको लागि सिफारिश गरेको थियो। अरू 2 भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। यसोकि 12 बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय विपद सम्बन्धी अध्यादेशमा आएको छ।

अहिले बागमती र मधेश प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्ला तथा मधेश प्रदेशका धेरै जसो जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराति काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। गैरातीको तुलनामा अहिले बिहान पानी पर्ने क्रम केही घटेको छ। काठमाडौँमा अहिले हल्का वर्षा भइरहेको छ। पूर्वको कोशी प्रदेशका थोरै ठाउँमा पनि पानी परिरहेको छ। पानी परेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हिजो बेलुका पनि बागमती सहित कोशी र गण्डकी प्रदेश का थोरै ठाउँमा पानी परेको थियो। मौसमविदहरूका अनुसार आजदेखि पानी पर्ने क्रम क्रमशः घट्ने र मौसममा सुधार हुँदै जाने अनुमान छ। अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमाथि प्रतिबन्ध लगाएको छ। अदालतका पूर्व न्यायाधीश नाभिपिल्लेलाई नोबेल शान्ति पुरस्कार दिएको केही घण्टापछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई दोषी अदालतको संज्ञा सहित संचालनमा प्रतिबन्ध लगाउने बताएको समाचार संस्था एएफपीले जनाएको छ। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हेगमा रहेको अदालत विरूद्ध लामो समयदेखि चलाइरहेको अभियानलाई थप तीव्र बनाउने कदमका रूपमा विश्लेषण गरिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतले अमेरिकी प्रतिबन्धलाई अन्तर्राष्ट्रिय कानूनमाथिको आक्रमण भन्दै अस्वीकार गरेको छ। उसको विज्ञप्तिमा इतिहासले छेड़को न्याय गर्ने उल्लेख गरेको छ। नर्वेली नोबेल समितिले दक्षिण अफ्रिकाकी 85 वर्षीय न्यायविद नाभिपिल्लेलाई हिजो शान्ति पुरस्कार दिएको थियो। उहाँले आफ्नो पुरस्कार अन्तर्राष्ट्रिय अपराधका पीड़ितहरूलाई समर्पण गर्दै विश्वका नेताहरूलाई अन्तर्राष्ट्रिय कानूनी संस्थाहरूको सम्मान गर्न आह्वान गर्नुभएको छ। नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इच्छा व्यक्त गर्दै आउनु भएको थियो। भारतमा कांग्रेस जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन हुँदैछ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रमको आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता आएको थियो। भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो। आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिने बताएको छ। तर विपक्षी दल तथा आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन्। प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोधक राखिएको छ र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रहरीले र्याली गर्न अनुमति दिएको छैन। नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लीग दुईको शीर्ष चारमा नपर्ने पक्का भएको छ। हिजो भएको लीग दुई अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष चारमा पर्ने सम्भावना सकिएको हो। नेपालले अब सिधै विश्वकप छनौट खेल्न पाउने छैन। नेपाली टोलीले अब प्लेअफ खेल्नेछ। क्यानाडालाई हराएपछि ओमानको 29 खेलबाट 33 अङ्क भएको छ। नेपालको 32 खेलबाट 24 अङ्क मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा पनि 32 अङ्कसम्म मात्र पुग्न सक्छ। अमेरिका 34 खेलबाट 47 अङ्कसहित लीग दुईको च्याम्पियन भइसकेको छ। स्कटल्याण्डको 36 खेलबाट 45 अङ्क छ भने नेदरल्याण्डसको 32 खेलबाट 38 अङ्क छ। चौथो स्थानको ओमानको 29 खेलबाट 33 अङ्क, पाँचौंको नामिबियाको 35 खेलबाट 31 अङ्क, छैटौंको क्यानाडाको 33 खेलबाट 25 अङ्क छ। नेपाल 32 खेलमा 24 अङ्कसहित सातौंमा छ भने यूएई 31 खेलबाट 19 अङ्कसहित आठौंमा छ। नेपालले यो श्रृंखला अन्तर्गत भोलि क्यानाडासँग खेल्नेछ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। तिलखुरा सुन्दरी गाउँपालिकाको कास्टे खोलामा पक्की पुल बन्ने, प्राविधिक टोलीद्वारा अनुगमन, पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजली गाउँपालिका 5 गलौडीमा सड़क भाँचिएर आवागमन पूर्ण रूपमा अवरूद्ध, त्रिपुरा सुन्दरी गाउँपालिकाका महिलाहरूलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने, र नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित,
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाइयो। यसका साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: सुबला पोलिक्लिनिक प्राली धादिङ मेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर दिव्यपुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नसारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
0: शरीरको कुनै पनि जोर्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बिट अगाडि, फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन, सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398913 8170।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी

0: शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स, फिस्टुला, नसा तथा हार्जोनी उपचार केन्द्र।

0: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो सुरक्षित खाने पानी, सरसफाई र स्वच्छता।
1: के तपाईँले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ? फोहोर वस्तु चलाएपछि, शौचालय प्रयोग गरेपछि र खाना बनाउनु, खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ? घर वरपरको वातावरण सफा राख्नुहुन्छ?
0: यी सामान्य बानीहरूले झाडा पखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्।
1: सधैँ सुरक्षित खाने पानी मात्र प्रयोग गरौ। पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौ। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौं। फोहोरलाई उचित व्यवस्थापन गरौं र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौं।
2: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वास्थ्य जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।
3: गाउँ बस्ने शहर दिन रात हरेक शहर सुबिस्तु इन्टरनेट आयो है।
4: सुविस्तु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तु इन्टरनेट
5: सेनेटरी सामान
6: अधिकारी सप्लायर्स,
5: बजट पेन्ट
6: अधिकारी सप्लायर्स,
5: धारा फिटिङ
6: अधिकारी सप्लायर्स,
5: टाइल मार्बल
6: अधिकारी सप्लायर्स।
7: ए दाई, के को नाराबाजी हो दाई?
8: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
7: के हो लौ न त हामीलाई नि भनिदिनु न।
8: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
7: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
8: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
9: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
1: किन नवस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97140131429।
8: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
9: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
8: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
9: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
10: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार, पशुपति मार्ग, धादिङ मेची धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
10: फोन नम्बर 010-532-63, मोबाइल नम्बर 98-41-26-33-83।
11: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
12: त्रिमूर्ति छँदै छैन।
11: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
12: त्रिमूर्ति छँदै छैन।
11: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
12: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
13: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
6: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-41-063-130 र 98-13-180-307।
14: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बंपर माल यामाहा रेजियार
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: शहीद मेमोरियल अस्पताल प्राली धारिङबाट प्रवाह हुने सेवाहरू
3: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा
2: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा
3: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हार्ट जोड्ने सेवा बाल रोग सेवा जनरल फिजिसियन
2: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
3: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट

0: डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो।

0: जनता केवल पाँच दशक देखि
1: साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान देशमा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ

0: Bonia.
1: Extreme energy drink.
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभलाभ पोलिक्लिनिक प्रणाली धादिङबेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: शुभलाभ पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङबेसी, पुसार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङबेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङबेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङबेसी, बीज बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: अवधि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पायल्स फिस्टुला नसा तथा हाडजोर्नी उपचार केन्द्र धादिङवेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेद का वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श

0: लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्।
1: सधैँ सुरक्षित खाने पानी मात्र प्रयोग गरौँ। पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौँ। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौँ। फोहोरलाई उचित व्यवस्थापन गरौँ र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौँ।
0: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वस्थ जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।

0: 5 21 4 38 मोबाइल नम्बर 98 40 39 46 56।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: बदरमाले कस्तो डुप्लिकेट जुत्ता त पलाइरहेछ हजुरलाई के थाहा?
1: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
1: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
0: किन नि बाबा?
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
0: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिवल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
6: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
5: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
6: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
7: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
7: फोन नम्बर 010-5363-63, मोबाइल नम्बर 98-41-26-33-83।
8: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
9: त्रिमूर्ति छ नि,
8: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
9: त्रिमूर्ति छ नि,
8: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
10: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-41-063-130 र 98-13-180-307।
11: रंग बहार रंग बहार
12: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
11: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
12: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
11: बर्जर पेंट।

0: ya.
1: Extreme energy drink.
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
3: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
2: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
3: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
3: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल 5 दशक देखि।
1: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
1: उता हेर त भान्जा,
2: हेरिरहेको छु त मामा।
1: के देखौ त भान्जा?
2: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
1: भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
3: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए, धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
4: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर
3: 0105509017 97510 97778।
5: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
6: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
5: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
6: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नसारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
0: शरीरको कुनै पनि जोर्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713100।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाइ हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू: बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
0: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9814994484।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो। सुरक्षित खाने पानी, सरसफाई र स्वच्छता।
1: के तपाईँले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ? फोहोर वस्तु चलाएपछि, शौचालय प्रयोग गरेपछि र खाना बनाउनु, खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ? घर वरपरको वातावरण सफा राख्नुहुन्छ?
0: यी सामान्य बानीहरूले झाडा पखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्।
1: सधैँ सुरक्षित खाने पानी मात्र प्रयोग गरौं। पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौं। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौं। फोहोरलाई उचित व्यवस्थापन गरौं र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौं।
2: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वस्थ जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।
3: गाउँ होस् या शहर, दिन रात हरेक कहर, सुविस्तु इन्टरनेट आयो है नेपाल भर।
4: सुविस्तु इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तु इन्टरनेट,
3: सुविस्तु इन्टरनेट आयो है नेपाल भर।
5: सेनेटरी सामान
6: अधिकारी सप्लायर्स,
5: बजट पेन्ट
6: अधिकारी सप्लायर्स,
5: धारा फिटिङ
6: अधिकारी सप्लायर्स,
5: टाइल मार्बल
6: अधिकारी सप्लायर्स।
7: ए दाई, के को नाराबाजी हो दाई?
8: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
7: के हो लौन त हामीलाई नि भनिदिनु न।
8: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
7: हो र दाई, ल त्यसो भएमा पनि उतैतिर लागे।
8: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
9: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, किब बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 01-5-21-438, मोबाइल नम्बर 98-40-39-46-56।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: ले तपाईको व्यापार मात्र होइन तपाईको परिचय पनि दिनेछ।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँथे नि भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
7: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
6: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
7: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
8: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार, पशुपति मार्ग, धादिङ मेची धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
8: फोन नम्बर 010-5236-63, मोबाइल नम्बर 98-41-26-33-83।
9: वे सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
10: त्रिमूर्ति छ नि छैन?
9: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
10: त्रिमूर्ति छ नि छैन?
9: या आफूलाई समस्या परिरहेको छ, ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो।
10: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
4: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-41-063-130 र 98-13-180-307।
11: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।